0: persberichten, nieuws, advertenties, stories en natuurlijk de mooiste nummers. Stay tuned on Ujjal Radio.
1: करु कौन जतन जल्दी हो मिलन, करु कौन जतन जल्दी हो मिलन, सुनते हो सजन छननन छननन छननन